0: जाउने एक्लो यो मेरो मन कसरी बुझाउने भन्छन् है बिचारले नौडाँडा पारी छ कम्पन सहरमा बिचोरको बेलैमा बिचोरको बेलैमा सक्यो।
1: तिन तारा तिन तिर तिन